0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाथीवास 104 मेगाहर्ज सङ्खुवा सभा
1: पाथीवास एफएम समय सूचना यो पाथीवास एफएम को समय हो अहिले बिहान 6 बज्यो।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज हातबारी 3 झरीथुम्का संखुवा सभा।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 मेगाहर्ज सधैँ
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 8 बज्यो
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्थली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ
1: प्रायोजक मादे वस्त्रालय आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी सम्पर्क नम्बर 029424122 र 98424349900
5: होइन ए हजुर उठ्नुहोस् न भन्या टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र
6: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
5: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ
7: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520161580 98421081 धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा
8: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस् प्रोप्राइटर दिपेन्द्र थापा दिपेन्द्र लेखापढी सेन्टर दिङला बजार भोजपुर सम्पर्क नम्बर 98429609035

0: डिभिजन वन कार्यालय खाँदबारी संखुवा सभाको अनुरोध।
1: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
1: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
2: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
3: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टुल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
3: 0295602048,
4: 9842059801
3: र 9852583।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 98423549 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासदारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासदारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 60 8 17 र 0 29 7 62 8 17।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378411।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, ठाकै 9 तुमिङ्गार सन्थवा सभा।
0: के को अवरोध हो यो बाटो बाटो फेरि?
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन,
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98-42-44-62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98-040-58-99। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। मिल हे, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातरी 3 मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98-52-51-753 र 029-560-553।

0: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
1: त्यो खानपारीको टुडी खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
2: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, डुकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खातबारी, सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटवाल 9842106729 र 029560508। साथमा खानबारी एकको टोडी खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरण बरण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848517183। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडीखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छु, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्खसभा। सम्पर्क 9842636531, 9807013265।
1: पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0249410188 र 9815536556।

0: गहना प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी नौ तुमिन्टार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
5: चाहे भुटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्ती।

0: सभा
1: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 9 बज्यो अहिले तपाईं सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
2: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन।

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरी 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ
1: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी।
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: पानी बैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दानी बैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र।

0: लिङ्गको शाखा अब 5 वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मङ्गलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98423 65 82।
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98113796997।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोरेट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

0: डिभिजन वन कार्यालय खाँदबारी संखुवा सभाको अनुरोध,
1: आगो र वन ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
1: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको धारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौं।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टुर, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
1: 029-560-248,
0: 98-420-59-801
1: र 98-520-58-3।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बात हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982345 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332 98421-12249।
4: आधुनिक खेती गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
5: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
6: हाते ट्र्याक्टर,
5: कुटानी पिसानी मिल,
6: चोकर बनाउने मिल,
5: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मेसिन,
6: घाँस काट्ने मेसिन,
5: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
6: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
1: सम्पर्कका लागि फोन नम्बर 98-19-37-88-11।
7: बारी खान्छु र गाउँमै गर्छु कृषि।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861237744 र 9153877775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दर भावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295-75-272, 9817-34-0051।
0: न्यू भीमसेन वस्त्रालय खाँदै नौ।

0: गस्तापाटा खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्तापाटा, जगदम्बा सुपर साइन जस्तापाटा र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तिन मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517553 र 029560553।
1: कुखुराको तल्लो चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
2: त्यो फानबारीको टुली खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
0: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर, लोकल सल्ला, हाँस, टर्की, बट्टाई, कालिका सल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै दिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खातबारी संखुवा सभा। प्रोप्राइटर बलराम कटुवाल। सम्पर्क नम्बर 9862133993। ईश्वरी कटुवाल 9842107629 र 029560508। साथमा खानदारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समिति सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै।

0: ए भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खाँचारी एक भानुचोक, सङ्खुवासभा। सम्पर्क 9842-36-56-31, 9807-13-265।
1: पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 5 खपन 6 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 5 खपन 6 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0-29-41-10-88 र 98-15-35-36-56।

0: गहना प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमिन्चा खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98426146156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।
3: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागे आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले मध्याह्न 12 बजे
1: इस्लामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त
3: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
7: एक नम्बर सुन र अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
6: प्रोप्राइटर खर्ग विश्वकर्मा
8: सम्पर्क नम्बर 98 4 23 65 82
7: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झन होस् प्रोप्राइटर अर्जुन शंकर
9: फोन नम्बर 98 11 33 96 97
10: होइन ए हजुर उठ्नुहोस् न भन्या टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र
8: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण

0: 8181 धृति स्टोर्स निर्माण होम डेकोर एंड सप्लायर्स खादबारी 1 संखुआ सभा।
1: डिभिजन वन कार्यालय खादबारी संखुवा सभाको अनुरोध।
2: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
1: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
2: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
2: चुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
2: आगलागीबाट बच्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
2: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
1: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992345 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्राक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378111।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रि चौक, प्रोभाइडर पदम रसाइली ममता रसाइली, सम्पर्क 9861 37744 र 9851 87775।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आयो त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के को अवरोध हो यो बाटो बाटो फेरि?
5: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
6: निकिता किराना पसल नै किन?
4: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
6: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
5: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
6: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
4: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
7: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 89। मिसन टेरेन सप्लायर्स,
4: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का टेक्का ठ्याक्क मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्गरोगन गर्नु परेमा प्रजल ट्रेड लाइन सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी दिन मङ्गलादेवी थान सुमन्त्रक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517753 र 029560553। पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536356।

0: को हावा लागे छ।
1: देखे छैन तराईको हावा दिदैछु।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप्रे
0: अब चाहिँ के हुने हो
2: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शहनशाह

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज। पाखरीवास एफएम समय सूचना। यो पाखरीवास एफएम को समय हो, अहिले साँझ 6 बज्यो।
2: आस्था सुनस्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98 4 23 65 82।
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
5: फोन नम्बर 98 11 33 96 97।
0: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ, मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो। बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ।
3: प्रायोजक मादे वस्त्रालय। आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी। सम्पर्क नम्बर 029424122 र 98424349900।
6: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
7: ए अब त जानै पर्ने भएन नि, हाम्रै खातबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ।
8: प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580 98520161580 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खातबारी 1 सङ्खुवा सभा।
1: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर दिङला बजार भोजपुर। सम्पर्क नम्बर 98429600035।
9: डिभिजन फन्ड कार्यालय खादबारी संखुवा सभाको अनुरोध।
0: आगो र बन्ड ढिलोबाट होसियार बनाऊ।
9: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
0: साथै बन्ड ढिलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
9: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
0: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
9: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
9: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
9: कथम कदाचित वन डडेलो लागेमा सबै मिली निभाउ।
1: वन डडेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौं।
9: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: सड़क खण्ड ठप्प भई सयौं यात्रु बीच बाटोमा छन्। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म कोशी, बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ।
1: मनसूनजन्य विपदको व्यवस्थापन र पूर्व तयारीका सम्बन्धमा राष्ट्रिय सभाले सरकारलाई थप गम्भीर भन्दै आफ्ना प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ। मनसूनजन्य विपद व्यवस्थापन सम्बन्धी ध्यानकर्षण प्रस्तावमाथिको छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले गृहमन्त्री शोधन गुरूङको प्रतिबद्धता अनुसार कार्य योजना लागू गर्न सरकारलाई भन्नुभएको हो। राष्ट्रिय सभाले हरेक आर्थिक वर्षको पुष र असार मशान्तभित्र कार्यान्वयनको प्रगति विवरण सभा समक्ष पेश गर्न सरकारलाई भनेको छ भने विषयगत समितिलाई पनि अनुगमनमा सक्रिय हुन आग्रह गरेको छ। राष्ट्रिय सभामा पशु तथा माछामा देखिने संक्रामक रोगको रोकथाम र नियन्त्रणका लागि नयाँ विधेयक समेत दर्ता भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सभाको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभएको हो। विधेयकमाथिको छलफल र अन्य कार्यसूचीका लागि राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बजे बोलाइएको छ।
0: तहका ओडा कार्यालय मार्फत मृत्यु भएका र बसाईसराई गरेका व्यक्तिहरूको विवरण संकलन गरी मतदाता नामावली अध्यावधि गर्ने अभियान संचालन गर्ने भएको छ। यस विषयमा आज आयोगले प्रदेश र जिल्ला निर्वाचन अधिकारीसँग अनलाइन बैठक गरेको छ। अभियानमा आवश्यक सहजीकरण गरिदिन आयोगले भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहमा पत्रचार गर्न अनुरोध समेत गरिसकेको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की सहित आयुक्तहरू डाक्टर जानकी कुमारी तुलाधर, सगुन शमशेर जबरा, गुरू प्रसाद वागले र डाक्टर राजीव सुब्बाको उपस्थितिमा बसेको बैठकमा अध्यावधि कार्यक्रमलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने विषयमा छलफल भएको आयोगले जनाएको छ।
1: मुलुकको पूँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले विभिन्न नीतिगत र प्रक्रियागत परिवर्तनहरू अघि बढ़ाएको जनाएको छ। सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 80-100% बजेट खर्च हुने वातावरण बनाउन सरकार लागि परेको जानकारी दिनुभयो। विगतमा 118 अर्ब बराबरका ठेक्का स्थगित हुनु र प्रक्रियागत झन्झटका कारण पूँजीगत खर्च 50% सीमित भएको स्पष्ट पार्दै उहाँले अब रकमान्तरका लागि अर्थमन्त्री को स्वीकृति लिनु नपर्ने नयाँ खरिद ऐन कार्यान्वयनमा ल्याइएको र ठूला ठेकाका लागि 3 वर्षको स्रोत सुनिश्चितता गरिएको उहाँले बताउनु भएको छ। यस वर्ष 15 खर्ब 80 अर्ब राजस्व संकलनको लक्ष्य राखिएको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन कार्यक्रम मार्फत आकर्षक पुरस्कार दिने र विद्युतमा लगाइएको कर प्रणाली सुधारका लागि भएको दावी गर्नुभएको छ।
0: प्रतिनिधि सभाको साउन र भदौ महिनाका लागि नयाँ संसदीय क्यालेण्डर सार्वजनिक भएको छ। विभिन्न विधेयक प्रस्तुत गर्ने र छलफल गर्ने कार्यसूची समेटेर सार्वजनिक गरिएको क्यालेण्डरमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गराउनुपर्ने अनिवार्य व्यवस्था छ। तर साउन र भदौ 15 गतेसम्मका 9 वटा बैठकको तालिकामा यो विषय नै परेको छैन। सभामुख डोल प्रसाद अर्यालले सदनमा उपस्थित भई समसामयिक विषयमा सम्बोधन गर्न सुझाव दिनुभयो र पनि प्रधानमन्त्रीबाट हालसम्म कुनै स्पष्ट प्रतिबद्धता आइसकेको छैन। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र खोरियाका राजदूत पार्क टेयुङले विदाय शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा नेपाल र कोरिया बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा बहुआयामिक चासोका विषयमा छलफल भएको छ। भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत पार्कलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
3: पाकिस्तानको ब्रड पीक हिमालमा हिमपहिरोमा परिज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा निम्सदाई सहित 5 आरोहीको शव उद्धार गरी स्कर्दु पुर्याइएको छ। आधार शिविरबाट हेलिकप्टर मार्फत स्कर्दु स्थित कम्बाइन्ड मिलिटरी अस्पताल पुर्याइएका शवहरूमा पूर्जा सहित नेपाली आरोहहरू निमा शेर्पा, ग्यालु शेर्पा, किल्ली पेवा शेर्पा र चिनिया आरोही वाङझुङ रहेका छन्। आवश्यक कानूनी र कागजी प्रक्रिया पूरा भएपछि 5 जनाको शव इस्लामाबाद लगिने अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ। साउदी अरेबियाकी आरोही नधिरा अलहार्थी र नेपाली आरोही युक्त गुरूङको शव सम्बन्धित देश पठाइसकिएको छ र आजै युक्त गुरूङको शव केही बेर अगाडि काठमाडौँ आइपुगेको छ।
2: कन्सुलर प्रमाणीकरणका लागि अब सेवाग्राहीले परराष्ट्र मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। परराष्ट्र मन्त्री सुशील खनालले सिंहदरबार स्थित मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल ई प्रमाणीकरण प्रणालीको औपचारिक शुभारम्भ गर्नुभएको छ। कन्सुलर सेवा विभागले तयार पारेको यो नयाँ व्यवस्था लागू भएसँगै अब सेवाग्राहीले घरैबाट अनलाइन आवेदन दिएर सरकारी निकायबाट जारी वा प्रमाणित भएका शैक्षिक प्रमाणपत्र, सिफारिश पत्र तथा अन्य कागजातहरूको प्रमाणीकरण गराउन सक्नेछन्।
3: खाना पकाउने एलपी ग्यासको अभाव सुलेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन र उजुरी सुनवाईमा सक्रियता बढ़ाएको छ। मन्त्रालयले ग्यासको कालोबजारी वा कृत्रिम अभाव भएको पाइएमा मोबाइल नम्बर 98511 16773, मोबाइल नम्बर फेरि एकपटक 98511 16773 सीधै सम्पर्क गरी जानकारी गराउन सर्वसाधारणलाई अपील गरेको छ। विगत केही दिनदेखि बजारमा ग्यास आपूर्ति सहज नहुँदा उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य छन्। विषम परिस्थितिको फाइदा उठाउँदै केही व्यवसायले बढ़ी मूल्य लिने र लुकाउने गरेको गुनासो आएपछि प्राप्त उजुरीका आधारमा तत्काल कार्यवाही र समस्या समाधानको पहल गरिने मन्त्रालयले जनाएको छ।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले बागमती प्रदेशका सांसदहरूसँग सामूहिक छलफल गर्नुभएको छ। आज राप्रपाबाट प्रदेश सभामा रहेका सांसदहरूलाई बोलाएर लिङ्गदेनले सामूहिक छलफल गर्नुभएको हो। छलफलमा प्रदेश सरकारबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको निर्णयबारे सांसदहरूलाई ब्रिफिङ गरिएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। अध्यक्ष लिङ्गदेनले समसामयिक परिस्थितिबारे प्रदेश सभाका सांसदहरूलाई ब्रिफिङ गरिसकेपछि सांसदहरूले सामूहिक रूपमा संकल्प गरेर बैठकको निर्णयलाई पूँजीको रूपमा ग्रहण गर्ने बाचा गरेको उहाँले बताउनुभयो। यस्तै पार्टी निर्णयको स्पिरिटमा समर्थन, एकताबद्ध र पूर्ण प्रतिबद्ध रहने सांसदहरूले बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ।
3: विश्वविद्यालय अनुदान आयोगले वैदेशिक शैक्षिक उपाधिको समकक्षता सेवा शुरू गरेसँगै अनलाइन आवेदन दिनेको संख्या बढ़ेको छ। सेवा शुरू भएको छोटो समयमै 3,000 भन्दा बढ़ी प्रयोगकर्ता प्रणालीमा दर्ता भइसकेका छन्। समकक्षता सम्बन्धी नियमावली अर्थ मन्त्रालयमा स्वीकृतिको अन्तिम चरणमा रहेकाले हाललाई त्रिभुवन विश्वविद्यालयकै मापदण्ड र सहकार्यमा काम अघि बढ़ाइएको छ। विद्यार्थीले अनलाइन मार्फत नै आवेदन दिन, शुल्क बुझाउन र डिजिटल प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न अब अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्ने भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक सूचना जारी गर्दै एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। नयाँ व्यवस्था अनुसार 5 करोड़ रूपियाँसम्मको कारोबारका लागि 5 लाख र 5 करोड़ रूपियाँ भन्दा माथिको कारोबारका लागि 10 लाख रूपियाँ दस्तुर निर्धारण गरिएको छ। यसअघि आवेदन दिएर पनि असार मशान्तसम्म इजाजत नलिएका संस्थाहरूले पुनः अनलाइन आवेदन दिनुपर्नेछ। आवेदक कम्पनीका संचालकहरूले आपराधिक क्रियाकलापमा संलग्न नरहेको सम्बन्धी प्रहरीको सिफारिश पत्र सहित कागजातको प्रिन्ट प्रति विभागमा बुझाउनु पर्नेछ।
2: शेयर बजार परिसूचक नेप्सेमा आज 13.82 अङ्कको गिरावट आएको छ। यो गिरावटसँगै बजार 2654 बिन्दुमा पुगेको छ। दिनभर ओह्रालो लागेको बजारमा 64 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 202 कम्पनीको मूल्य घटेको छ। व्यापार उपसमूह बाहेक बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत र बीमा सहित अन्य सबै उपसमूहका सूचक घटेका छन्। नेप्से घटे पनि कारोबार रकममा अघिल्लो दिनको तुलनामा केही सुधार आएको छ। आज 60,000 भन्दा बढ़ी पटकको कारोबारमा 4,62 करोड़ रूपियाँ बराबरको शेयर किनबेच भएको छ।
1: अब केही विदेशका खबर। अमेरिकाले चिनिया कम्पनीहरूमाथि प्रतिबन्ध र नयाँ ट्यारिफ लगाएपछि जवाफी कार्यवाही स्वरूप चीनले 6 अमेरिकी कम्पनीलाई कालो सूचीमा राखेको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकातर्फ हुने ड्रोन, तीनका मुख्य पाठपुर्जा र सम्बन्धित प्रविधिको निर्यातमा कड़ा नियन्त्रण लागू गरेको हो। नयाँ नियम अनुसार चिनिया संस्था र व्यक्तिहरूले कालो सूचीमा परेका अमेरिकी कम्पनीहरूसँग

0: 90% सम्म ड्रोन तथा पाठ पूर्जा चिनिया आपूर्तिमा निर्भर रहेका छन्। चीनको यो पछिल्लो निर्णयका कारण अमेरिकामा ड्रोन उत्पादन र पाठ पूर्जाको लागत 35% सम्म बढ्ने अनुमान गरिएको छ।
1: अन्तर्राष्ट्रिय सहायतामा कटौती भएपछि अफगानिस्तानमा बाल कुपोषण गम्भीर बन्दै गएको र बाल मृत्युदर बढ़ने जोखिम उच्च बनेको छ। विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानका 34 मध्ये 12 प्रान्तमा बाल कुपोषण अहिलेसम्मकै उच्चतहमा पुगेको छ। सन् 2021मा तालिबान सत्तामा आएपछि शुरू भएको आर्थिक संकट, बेरोजगारी, खाद्यान्नको मूल्य वृद्धि र बजेट अभावका कारण यस वर्ष करिब 37 लाख बाल बालिका तथा 12 लाख गर्भवती एवं स्तनपान गराइरहेका महिला प्रभावित हुने अनुमान गरिएको छ। कटौतीकै कारण दर्जनौं स्वास्थ्य केन्द्र बन्द भएका छन् भने बजेट अभावले डब्ल्यूएफपीले आगामी महिनाका लागि लक्षित खाद्यान्न वितरण कार्यक्रम समेत स्थगित गर्नु परेको छ।
0: अब खेलकुद। फिफाको अनिश्चितकालीन निलम्बनका कारण नेपालले चीनमा हुने 20 वर्ष मुनिको एएफसी एसियन कप क्वालिफायर्स गुमाएको छ। एसियाली फुटबल महासंघ एएफसीले आज सार्वजनिक गरेको खेल तालिकामा निलम्बनकै कारण नेपाललाई समावेश गरिएको छैन। निलम्बन नभएको भए नेपाल समूह आईमा पर्ने थियो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असार 11 गते अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेपछि नेपालले गुमाएको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। आगामी सेप्टेम्बर 1 सम्म निलम्बन फुकुवा नभए नेपालले बंगलादेशमा हुने दक्षिण एसियाकै ठूलो प्रतियोगिता साफ च्याम्पियनशीप समेत गुमाउने जोखिम बढ़ेको छ।
1: नेपाल राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा न्यूजील्याण्ड ए टोलीसँग एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ। न्यूजील्याण्ड क्रिकेट बोर्डले आज खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल र न्यूजील्याण्ड ए बीचको खेल सेप्टेम्बर 6 अस्ट्रेलियाको डार्विन स्थित मरारा क्रिकेट ग्राउण्डमा हुनेछ। यस अभ्यास श्रृंखला अघि दुवै टोलीले अगस्त 20-30 सञ्चालन हुने एनटी टप एन टी20 सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। न्यूजील्याण्डको ए टोलीमा सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाड़ीको सहभागिता रहने जनाइएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
0: कंग्रेस आधिकारिकता विवाद पुनरावलोकन हुने, सर्वोच्चबाट अनुमति प्रदान, विशेष महाधिवेशनको वैधानिकता थप पुष्टि हुने उपसभापति शर्माको प्रतिक्रिया, देउबा साउन 26 स्वदेश फर्कने,
1: अविरल वर्षाले सप्तकोशी र महाकालीमा बाढ़ी, तटीय क्षेत्रमा प्रहरीको माइकिङ, आगामी 3 दिन धेरै ठाउँमा भारी वर्षाको अनुमान, विपद व्यवस्थापनमा गम्भीर बन्न राष्ट्रिय सभाको सरकारलाई निर्देश,
0: मृत्यु र बसाई सराय भइसकेकाको नाम मतदाता नामावलीबाट हटाइँदै सूची सच्याउन स्थानीय तहबाट विवरण संकलन गरिने, कन्सुलर प्रमाणीकरणका लागि अनलाइन प्रणाली लागू,
1: अमेरिका चीन व्यापार युद्ध, 6 अमेरिकी कम्पनी कालो सूचीमा, अफगानिस्तानमा खाद्य संकट चुल्यो, अन्तर्राष्ट्रिय सहायता घटेपछि बाल कुपोषण अहिलेसम्मकै उच्च,
0: र फिफाको निलम्बनले नेपाली फुटबलमा धक्का, 20 वर्ष मुनिको एएफसी खेल्न नपाउने, साफ च्याम्पियनशीप समेत गुमाउने जोखिम, क्रिकेट टोलीले न्यूजील्याण्ड एसँग एक दिवसीय अभ्यास खेल्ने।
1: नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: एकछिन असली माल त
1: यस
0: अल्तो पनि

0: सबै नक्कली पो रहेछ।
1: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: होइन भाइ हो, झाइ पार्ने कहिले हो? यसको चाँजो बाजो मिलाउनु बिहेको।
3: आफै त महादेव कसले देला पर बिहे गर्न बिना जुटी नगर है सर।
4: आफै त सानो भाइ, दुधको दाँत झरेको छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
2: नगर्ने त बिहे
4: नगर्ने।

0: केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दगर माउली आउने, तिमी जुत्ने खाका र टुरिस्ट स्ट्यान्ड बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: आस्था सुनच्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: जाउँ जाउँ माधीको गाउँ देवढुङ्गा घुम्न जाउँ माधीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ भिजिट नेपालको नारा

0: सफल बनाउन मारि जाउँ।
1: प्रायोजक मादे वस्त्रालय, आवश्यक थान तथा रेडीमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 र 98424349900।
2: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडीमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
4: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

0: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842590035।
1: डिभिजन वन कार्यालय खाँदबारी संखुवा सभाको अनुरोध,
2: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
1: आगो पो सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
2: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
2: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौं।
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
2: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
2: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
1: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
3: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना,
1: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल। प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
1: 029562048,
0: 9842059801
1: र 9852583।

0: गहना प्रतिको चाहन, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी 9 तुमलिङ 4 खाद्य संस्थान अगाडि, सम्पर्क 029575405 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98-044-00-332, 98-421-12-249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादवारीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यस्त रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विकार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय हात जारी।
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98520607 र 029582680.

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ। म्युजिक नेपाल मुभी।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: पाँच खपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडागाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच खपन छ डाँडागाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0 29 41 10 88 र 98 15 35 36 56।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ टारबाटै जोगमनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, खातै 9 तुमिङचार शङ्खला सभा।
3: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: किनको अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसलले किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिनी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातबारी 3 मङ्गलादेवी थान सुमनचोक। प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98 52 51 753 र 029 560 553।

0: पोखराको चल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
1: त्यो थानबारीको टुली खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
2: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराजा, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842106729 र 029560508। साथमा खादबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: हे भान्जी।
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खादबारी एक भानुचोक, सङ्खुवासभा। सम्पर्क 9842636531, 9807013265।
4: Digital, enjoy with us.

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीबाज खादबारी तीन धरेथुमका संखुवा सभा
1: पाखरीबाज एफएम समय सूचक यो पाखरीबाज एफएम को समय हो अहिले रातको 9 बज्यो।
2: Check it, check it. You don't need no double ring. Before you look fine, give me toast to them. Go ahead, I keep on trying. Give my egg, 20 money.

0: नाच्यो त अघि त पूजामा खुब नाच्छु भन्थ्यो त जाउँ न त नाच
1: अब नाच्छु त भने भन्न आफूलाई भजन कीर्तन गर्न आउँदैन
0: यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन यो खुट्टो चिलाएर है भइरहेछ यसो देखाइदिन्छु क्या हो
1: जाउँ न त
0: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: वातावरण र समुदायको सक्रिय सहभागिताले विद्यालयलाई सुरुङ्गा नगरपालिकामा रहेको 31 विद्यालय मध्येकी एक उत्कृष्ट विद्यालयका रूपमा स्थापित गरेको छ। विद्यालय प्रवेश गर्ने बित्तिकै सफा हरियालीयुक्त र व्यवस्थित वातावरणले आगन्तुकलाई पनि आकर्षित गर्छ। विद्यालयले अभिभावक शिक्षक तथा विद्यार्थीका लागि छुट्टा छुट्टै आचार संहिता लागू गरेको छ भने सूचना प्रवाहलाई व्यवस्थित बनाउन सूचना अधिकारी समेत तोकेको छ। अतिरिक्त क्रियाकलाप वातावरण संरक्षण तथा सरसफाई खेलकुद र दिवा खाजा व्यवस्थापनका लागि अलग अलग समिति गठन र दिवा खाजाको व्यवस्था गरिएको छ जसले विद्यालय सञ्चालनलाई थप व्यवस्थित बनाएको छ। विद्यालयमा हाल बाल विकासदेखि कक्षा 7 अध्ययन अध्यापन हुँदै आएको छ। कक्षा 3 अंग्रेजी माध्यममा पढ़ाई सञ्चालन भइरहेको विद्यालयका प्राध्यापक सुनिल कुमार चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल विद्यालयमा 217 विद्यार्थी अध्ययनरत छन् भने 7 शिक्षकले अध्यापन गराइरहनु भएको छ। सेभ दि चिल्ड्रेनको सहयोग र सबल नेपालको साझेदारी तथा सुरुङ्गा नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रमले विद्यालयको रूपान्तरणमा महत्वपूर्ण योगदान गरेको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदै कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा अबदेखि संसदहरूले कालो चस्मा लगाउन नपाउने भएका सभामुख डोल प्रसाद अर्यालले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने निर्णय गर्नुभएको हो। सभामुख अर्यालले कालो चस्मा लगाउन नपाइने बारे आफ्नो दलका सांसदहरूलाई समयमै जानकारी दिन प्रमुख सचेतक र सचेतकहरूलाई आग्रह गर्नुभएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने बताउनु भएको थियो। प्रधानमन्त्री वीरेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, पूर्वोद्धार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गरेका छन्। कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासुना थापाले अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको उल्लेख गर्दै भन्नुभयो, कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिरहेको छ, अब चाहिँ सांसदहरूले संसद बैठकमा कालो चस्मा लगाउन भएन, यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला भनेर सभामुखले भन्नुभएको छ। अबदेखि कालो चस्मा लगाएर संसद बैठकमा उपस्थित हुन नपाइने नियम प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि लागू हुनुपर्ने जिकिर गर्दै प्रमुख सचेतक थापाले भन्नुभयो, प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू नै कालो चस्मामा संसदमा उपस्थित हुने गर्नुभएको छ, उहाँहरूलाई सभामुखज्यूले भन्नु पर्यो हामी हाम्रा सांसदहरूलाई अबदेखि कालो चस्मा नलगाउनु सन्छौं। त्यसपछि सभामुख अर्यालले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सचेतक प्रकाश चन्द्र परियारलाई कालो चस्मा लगाउन नपाइने नियमबारे सरकारलाई पनि जानकारी गराउन आग्रह गर्नुभएको थियो। संसद बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको जानकारी दिँदै सचेतक परियारले भन्नुभयो, संसद बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग उठेको थियो। त्यस्तै प्रतिनिधि सभाको संसदीय क्यालेण्डर आएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएर स्वीकृत भएपछि संसदीय क्यालेण्डर सार्वजनिक गरिएको हो। क्यालेण्डर अनुसार साउन महिनामा अब 3 बैठक बस्नेछन्। प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ, जहाँ शून्य समय विशेष समय चलाउने भनिएको छ। अर्को बैठक साउन 25 गते बस्नेछ, जहाँ शून्य समय शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ दिने कार्यक्रम राखिनेछ। संसद बैठकमा अब कालो चस्मा लगाउन प्रतिबन्ध शीर्षकमा आजको हिमाली टाइम्समा यो खबर छ।
7: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नागरिक दैनिकमा कंग्रेस विवाद अब पूर्ण इजलासमा शीर्षकमा खबर छापिएको छ। नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा बल्झिएको छ। गत पुसमा भएको पार्टी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता दिने सर्वोच्च अदालतको वैशाख 4 गतेको निर्णयमाथि पुनरावलोकन गर्दै तत्कालीन संस्थापन शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले दिएको निवेदन सुनवाईका लागि बिहिबार प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले अनुमति दिएपछि कंग्रेस आधिकारिकता विवाद फेरि बल्झिएको हो। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले बैशाखमा विशेष महाधिवेशनबाट चुनिएको गगन कुमार थापा नेतृत्वको कार्य समिति नै आधिकारिक कंग्रेस भएको निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। सोही निर्णयमाथि पुनरावलोकन माग सहित निवेदन परेको हो। विशेष महाधिवेशनलाई लिएर औपचारिक विभाजनको संघारमा कंग्रेस पुगेका बेला सर्वोच्चले आधिकारिकता विवाद सम्बन्धी निर्णयमा पुनरावलोकन गर्न अनुमति निशा दिएको हो। सर्वोच्च अदालतको बैशाखको निर्णयपछि देउवा पक्षका नेताहरूले पार्टीको विधान, विशेष महाधिवेशनको तथ्य र आधारलाई निर्वाचन आयोगले मात्र होइन अदालतले पनि नजाँचेको प्रतिक्रिया दिएका थिए। सोही अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन सभापति देउवा, कार्यवाहक सभापति खड्का सहितका नेताले निर्णय पुनरावलोकन माग सहित निवेदन दिएका थिए। निवेदनमा यसअघिको फैसलामा प्रमाणको वस्तुनिष्ठ मूल्यांकन नभएको, केन्द्रीय कार्य समिति बाहेक अन्य तवरबाट महाधिवेशन डाक्ने गरी भएको निर्णय कानूनी रूपमा शून्य हुने जिक्र गर्दै 2059 कंग्रेस विभाजन हुँदा निर्वाचन आयोगले लिएको निर्णयको दृष्टान्त समेत पेश गरिएको थियो। पार्टीविहीन अवस्थामा पुगेका तत्कालीन संस्थापन पक्षको पुनरावलोकन निवेदनलाई सुनवाईका लागि निशा प्रदान गर्ने बिहिबारको आदेशले केही राहत प्रदान गरेको छ। कंग्रेस विवादको यो नै अन्तिम कानूनी लड़ाई हुनेछ। पुनरावलोकनका लागि निशा प्रदान गर्ने निर्णयमा संलग्न 3 र यस अघिको निर्णय सुनाउन इजलासमा संलग्न 2 न्यायाधीश आगामी इजलासमा बस्न पाउने छैनन्। अब 3 न्यायाधीशको पूर्ण इजलासमा पुनरावलोकन निवेदनमा सुनवाई हुनेछ। कंग्रेस विवाद अब पूर्ण इजलासमा शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: नेपाल सरकारले चालू आर्थिक वर्ष 2083-84 को साउन महिनादेखि लागू हुने गरी राष्ट्रिय सेवक कर्मचारीहरूको नयाँ तलबमान औपचारिक रूपमा सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यालयहरूलाई परिपत्र गर्दै वृद्धि भएको नयाँ तलब, ग्रेड र प्रस्थान भत्ताको विवरण पठाएको छ। सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पनि तलब वृद्धि भएको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमा माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ग्रेड सहित 74,958 रूपियाँ पुगेको छ। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकको शुरूको तलबमान 53,611 रूपियाँमा थप 8 ग्रेडको 1,787 रूपियाँ गरी जम्मा तलब 67,907 रूपियाँ पुगेको छ। त्यसै गरी माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको शुरूको तलबमान 48,058 रूपियाँ 8 ग्रेडको 1,602 रूपियाँ सहित जम्मा तलब 60,874 रूपियाँ पुगेको छ। निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको शुरूको तलबमान 50,448 रूपियाँ रहेकोमा 8 ग्रेडको 1,682 रूपियाँ सहित जम्मा तलब 63,904 रूपियाँ पुगेको छ। त्यस्तै नयाँ विवरण अनुसार निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्य सचिवको कुल तलब 90,594 रूपियाँ पुगेको छ। मुख्य सचिवको शुरूको तलब स्केल 84,932 रूपियाँ कायम गरिएको छ र त्यसमा 2 ग्रेडसम्मको रकम जोडिएर सो तलब पुगेको हो। त्यस्तै विशिष्ट श्रेणीका सचिवहरूको कुल तलब 84,576 रूपियाँ पुगेको छ भने शुरूको तलबमा 290 रुपियाँ तोकिएको छ। अवकाश प्राप्त अतिरिक्त सचिवहरूले पेन्सन प्रयोजनका लागि भने 66,539 रुपियाँ प्राप्त गर्नेछन्। नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, स्वास्थ्य सेवाको 12 तहका अधिकृत र संसद सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिव सरहने हुने मन्त्रालयले स्पष्ट पारेको छ। अन्य तहका निजामती कर्मचारीहरूको तलबमान पनि सोही अनुपातमा बढ़ाइएको छ। नयाँ तलबमान सार्वजनिक, मुख्य सचिव र प्रधान सेनापतिको तलब 90,000 नाग्यो शीर्षकमा मारी टाइम्समा यो खबर छ।
7: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा नागरिक दैनिकमा खबर छ। भारतको नाकाबन्दी होस् या पश्चिम एसियाको द्वन्द, भारतबाट एलपीजी ग्यास बोकेर आउने ट्याङ्करमा अवरोध हुनासाथ नेपालमा ग्यासको अभाव हुने गरेको छ। नेपालमा आयल निगम एनओसीसँग भण्डारण स्थल नहुँदा सामान्य अवरोध हुनासाथ बजारमा उपभोक्ताले ग्यासमा शास्ति भोग्दै आएका छन्। आयल निगमसँग हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टीतेलको भण्डारण भए पनि खाना पकाउने ग्यास एलपीजीको भण्डारण छैन। निगमले पीडीओ प्रोडक्ट डेलिभरी अर्डर जारी गरेपछि ग्यास उद्योगीले इण्डियन आयल कर्पोरेशन आईओसीबाट एलपीजीको लिक्विड ल्याएर सिलिण्डरमा रिफिलिङ गरेर बिक्री गर्दै आएका छन्। निगमसँग एलपीजीको भण्डारण नहुँदा बजारमा माग बढ़ेका बेला आवश्यकता अनुसार आपूर्ति गर्न नसकिएको सम्बन्धित अधिकारीहरू स्वीकार गर्छन्। अहिले उद्योगीले आईओसीबाट ल्याएको ग्यास आफ्नै उद्योगमा सीमित परिमाणमा भण्डारण गरी बजारमा पठाउने व्यवस्था रहेकाले आपूर्तिमा सामान्य अवरोध आउँदा पनि उपभोक्ताले अभावको सामना गर्नु परेको छ। निगमसँग पर्याप्त भण्डारण क्षमता भएको भए माग अनुसार ग्यास उपलब्ध गराएर बजारलाई सहज बनाउन सकिन्थ्यो। एलपीजीको दीर्घकालीन आपूर्ति व्यवस्थापनका लागि निगमसँग आफ्नै भण्डारण स्थल आवश्यक रहेको नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक इन्जिनियर उमेश प्रसाद थानी बताउनुहुन्छ। निगमसँग पर्याप्त मौजदात ग्यास हुने हो भने बजारमा माग बढ़ेका बेला अतिरिक्त आपूर्ति गरेर अभाव हटाउन सकिन्छ। उहाँले भन्नुभयो, त्यसका लागि निगमले आधुनिक भण्डारण स्थल निर्माण गर्नुपर्छ। अहिले मुलुकमा 59 ग्यास उद्योग छन्। नेपाल एलपीजी ग्यास उद्योग संघका अनुसार ती उद्योगसँग 11,000 मेट्रिक टन भण्डारण क्षमता छ, तर उद्योगीहरूले लगानी गरेर ग्यास भण्डारण गरेर राख्दैनन्।
0: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले मुलुकभरि 8 सुरुङ मार्ग निर्माण भइरहेका छन्। प्रस्तावित 23 सुरुङ मार्ग निर्माणका लागि अध्ययनका क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका काम भइरहेका छन्। चालू आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाली अध्ययनका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन समेत गरिएको छ। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 सहित अहिले मुलुकमा 8 सुरुङ मार्ग निर्माण भइरहेको सड़क विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियरले अहिले मुलुकभरि प्रस्तावित 23 सुरुङ मार्ग अध्ययनको क्रममा रहेको जानकारी दिएका छन्। कुलेखानी, भीमफेदी सुरुङ मार्ग, खुरकोट सिन्धुली सुरुङ मार्ग, लामा बगर सुरुङ मार्ग, दोलखा धरान लेउती सुरुङ मार्ग, सुनसरी खुटिया बीपी नगर दिपाली सुरुङ मार्ग, कैलाली र डुटी, गोदावरी कुण्ड काभ्रे मन दोभान सुरुङ मार्ग, ललितपुर र काभ्रे पलान्सो, बागलुङ बिउ नरेठाटे सुरुङ मार्ग, प्रवास चोर्ते सुरुङ मार्ग, पाल्पापाटन ब्याब्लीढुङ्गा र इमलिचा सुरुङ मार्ग लगायत अध्ययनका क्रममा रहेका छन्। त्यसै गरी ताथली रविओपी सुरुङ मार्ग, भक्तपुर र काभ्रे पलाञ्चुक, बबई छिन्छु सुनमाई लगायतका पनि अध्ययनमा रहेका छन्। सिद्धबाबा सुरुङ मार्ग योजना प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 1,126 मिटर लामो, 10 मिटर चौडा र 7 मिटर उचाइ रहेको यस सुरुङ मार्ग आयोजनाको समग्र भौतिक प्रगति 70% र सुरुङ मार्गको काम 92% सकिसकेको छ। अब मुख्यतः उपकरण जडानका काम मात्र बाँकी रहेको जनाइएको छ। सुरुङ मार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाड़ी बाटोलाई छुट्याएर यात्राको समय र इन्धनको लागत घटाउने मात्र होइन, यातायात सुरक्षित र नियमित हुनेछ। वातावरण मैत्री आधुनिक पूर्वाधार संरचनाका रूपमा लिइने सुरुङ मार्ग निर्माण र सञ्चालनले मुलुकको आर्थिक गतिशीलता समेत बढ़ाउने अपेक्षा गरिएको छ। 8 सुरुङ मार्ग बन्दै 23 अध्ययनका क्रममा शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
7: सप्तकोशी नदीको कटान र बाढ़ीबाट पीड़ित धर्मेन्द्र कुमार कर्णले 18 वर्ष बित्दा पनि क्षतिपूर्ति पाएका छैनन्। सुनसरीको कोशी गाउँपालिकाको बस्तीमा 18 वर्ष अघि सप्तकोशीको बाढ़ी पसेर क्षति पुर्याएको थियो। नदीले जग्गामा पुर्याएको क्षतिको स्रोत भर्न अहिलेसम्म पाएको छैन, क्षतिपूर्ति पाइन्छ भन्ने आशामा बसेको छु कर्णले भने। बाढ़ीले क्षति पुर्याएको जग्गा उनकी आमा चन्द्रकला देवीका आस्थाको नाममा छ। बेलाबखत प्रशासन कार्यालयमा क्षतिपूर्तिका लागि सम्पर्क गरे पनि विश्वासिलो जवाफ नपाएको उनको गुनासो छ। बाढ़ीले उनको खेतीयोग्य जग्गामा गेगर थुपारेर क्षति पुर्याएको थियो। उनले अरू जग्गाको क्षतिपूर्ति पाए पनि आमाको नाममा रहेको उक्त जग्गाको क्षतिपूर्ति पाउन नसकेको बताए। त्यति बेला जग्गाको क्षतिपूर्ति सीमा विवादका कारण रोकिएको थियो। विवाद टुंगिएको निकै भइसक्यो तर क्षतिपूर्ति पाउन नसकेको कर्णले बताए। बाढ़ी पीड़ित कोशी गाउँपालिका 6 60 वर्षीय सुखदेव यादवले भने 2 बिघा जग्गाको क्षतिपूर्ति पाएका छन्। उनले प्रति बिघा 2 लाखका दरले क्षतिपूर्ति पाएका हुन्। उनको 2 बिघामा अहिले 10 कट्ठामा मात्र खेतीयोग्य बनेको छ, बाँकी 30 कट्ठामा ग्रेगर र बालुवा थुप्रिएकाले खेती हुँदैन। कोशी बाढ़ी पीड़ित 18 वर्ष बित्दा पनि मिलेन क्षतिपूर्ति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोड़िएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले अनलाइन सरूवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। साथै लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा बस्न बाध्य थिए। निजामती सेवा ऐनमा 2 वर्षसम्म एउटै कार्यालयमा बसेर सेवा प्रभाव गरेपछि सरूवा गर्न मिल्ने व्यवस्था छ, तर पहिला पहुँचवाला कर्मचारी भने उक्त नियम लागू हुने गरेको थिएन। सरूवामा सन्तुलन कायम गर्न, सेवा प्रभाव प्रभावकारी बनाउन र वर्षदेखि एकै स्थानमा बस्ने कर्मचारी प्रवृत्ति अन्त्य गर्न सरकारले अनलाइन सरूवा प्रणाली व्यवस्थित गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरूवा सफ्टवेयर तयार गरी विधि सम्मत रूपमै सुगम क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई सुगम क्षेत्रमा सरूवा गरेको जनाएको छ। मन्त्रालयका सहसचिव ढोकलराज सकालले